0: يعرفه حبيبه بكمال المعرفة، إذ ليس بعارف من لم يعرف حبيبه في لباس مختلفة.
1: काम कर गई दोनों ही मेरी बख्शिश के लिए मोमिन की दुआ सूफी की सदा।